0: आदाब, खबरनामे के साथ मैं असलम बे। पहले इस वक्त की खास खास खबरें। वज़ीर-ए-आज़म नरेंद्र मोदी आज नई दिल्ली में म्यांमार के सदर ऊ मिंट लांग से बातचीत करेंगे। राज्यसभा के 2 साल में एक बार होने वाले इंतखाबात के तहत 10 रियासतों की 24 सीटों के इंतखाबात का नोटिफिकेशन आज सुबह जारी किया जाएगा। मरकज मध्य प्रदेश के रायसेन जिले से खेत बचाओ अभियान का आगाज करेगा। 1 माह तवील इस मुहिम का मकसद कीमियावी खादों के सही इस्तेमाल को फरोग देना है। मगरबी बंगाल के वजीर आला शुभेंदु अधिकारी 35 वजीरों को अपनी काबीना में शामिल करेंगे। मारूफ गुलूकारा सुमन कल्याणपुर का मुंबई में इंतकाल हो गया। और क्रिकेट में अहमदाबाद में आईपीएल के फाइनल में रॉयल चैलेंजर्स बेंगलुरु ने गुजरात टाइटंस को 5 विकेट से हराकर लगातार दूसरी बार खिताब जीता है। अब खबरें तफसील से। वज़ीर-ए-आज़म नरेंद्र मोदी आज नई दिल्ली में म्यांमार के सदर ऊ मिंट आउलोंग से बातचीत करेंगे। ये बातचीत दोनों मुल्कों के दरमियान तारीखी और तहजीबी रिश्तों को मजीद मुस्तकम बनाने और ताल्लुकात के पूरे मंजरनामे पर की जाएगी, जिसमें हिफाजत और राबते भी शामिल हैं। कौमी सलामती के मुशीर अजीत डोभाल ने कल शाम नई दिल्ली में मेहमान शख्सियत से मुलाकात की थी। सदर ऊ मिंट आउलोंग ने म्यांमार भारत तजारत फोरम से भी खिताब किया। म्यांमार के सदर भारत के 5 रोजा दौरे पर हफ्ते के रोज बिहार के शहर गया पहुंचे थे। उनके हमरा एक आला सतह का वफद भी है, जिसमें बहुत से काबीना वजरा, सीनियर अफसरान और सरकर्दा ताजिर शामिल हैं। जनाब ऊ मिंट का सदर की हैसियत से भारत का ये पहला दौरा है। वो तिजारत और सनत की सरकर्दा शख्सियतों से बातचीत करेंगे और बहुत सी जगहों का दौरा करने के लिए कल मुंबई जाएंगे। तफसील हमारे नामा निगार से।
1: म्यांमार के सदर आज शाम राष्ट्रपति भवन में सदर जमहूरिया द्रौपदी मुर्मू से मुलाकात करेंगे। वो कौमी राजधानी में राय पिथौरा सकाफती मरकज में लाइट एंड लोटस एक जागे हुए शख्स की बाकियात की नुमाइश से भी महजूज होंगे। इस नुमाइश में गौतम बुद्ध से वाबस्ता मुकदस पिपरावा बाकियात और नादिर अशिया को नुमाया किया जा रहा है। म्यांमार भारत की पड़ोसी मुकदम एक्ट ईस्ट और महासागर पॉलिसियों में शामिल है। उम्मीद है कि सदर ऊ मिंट के भारत के इस दौरे से दोनों मुल्कों के दरमियान कसीर जहती ताल्लुकात में मजीद इस्तेहकाम और गहराई पैदा होगी। न्यूज डेस्क से सुपर्णा साइकिया की रिपोर्ट के साथ खबरनामे के लिए मैं कौनैन हैदर।
0: राज्यसभा के 2 साल में एक बार होने वाले इंतखाबात के तहत 10 रियासतों की 24 सीटों के इंतखाबात का नोटिफिकेशन आज सुबह जारी किया जाएगा। आंध्र प्रदेश, गुजरात और कर्नाटक में 4-4, राजस्थान और मध्य प्रदेश में 3-3, झारखंड में 2 और मणिपुर, मेघालय, अरुणाचल प्रदेश और मिजोरम में 1-1 सीट के लिए चुनाव होंगे। साबिक वजीर आजम और जेडीएस के रहनुमा एचडी देवेगौड़ा, मरकजी गुजरा और बीजेपी रहनुमा जॉर्ज कुरियन नीज रवनीत सिंह, राज्यसभा में अपोजिशन रहनुमा और कांग्रेस सदर मल्लिकार्जुन खड़गे उन अरकान में शामिल हैं जिनके ओहदे की मुद्दत इस माह खत्म हो रही है। महाराष्ट्र, तमिलनाडु और ओडिशा में राज्यसभा की 1-1 सीट के लिए भी नोटिफिकेशन आज जारी किया जाएगा। ये सीटें महाराष्ट्र के नायब वजीर आला सुनेत्र अजीत पवार और तमिलनाडु से एआईएडीएमके मेंबर पार्लियामेंट सीवी शनमुगम के हाल ही में रियासती असेंबली में मुंतखब हो जाने की वजह से खाली हो गई थी। ओडिशा के बीजेडी मेंबर पार्लियामेंट देवाशीष सामंतरे ने भी इस्तीफा दिया था। इन इंतखाबात के लिए कागजात नामजदगी आज से 8 जून तक दाखिल किए जा सकते हैं। पोलिंग इस माह की 18 तारीख को होगी और वोटों की गिनती उसी रोज की जाएगी। ज़िराअत और किसानों की बहबूद के मरकजी वजीर शिवराज सिंह चौहान आज मध्य प्रदेश में रायसेन जिले से खेत बचाओ अभियान का आगाज करेंगे। 1 महीना तवील यह मुहिम 30 जून तक जारी रहेगी। तफसील हमारे नामा निगार से।
2: इस मुहिम का मकसद सरई जमीन का तहफ्फुज़ और किसानों में साइंसी तर्ज की ज़िराअत के बारे में बेतारी पैदा करना है। इस मुहिम में ज़िराअत से मुतालिक यूनिवर्सिटीज, ज़रई तहकीक की भारतीय काउंसिल, कृषि विज्ञान केंद्र और अवामी नुमाइंदे हिस्सा लेंगे। किसानों को मिट्टी की जांच, कुदरती ज़िराअत, कीमियावी खादों के सही इस्तेमाल और पानी की बचत के बारे में जानकारी दी जाएगी। उन्हें नकली कीमियावी खादों, बीजों और जरासीम कुश दवाओं की शिनाख्त भी बताई जाएगी। मुहिम के दौरान पीएम किसान सम्मान निधि, फसल बीमा स्कीम, किसान क्रेडिट कार्ड जैसी सरकारी स्कीमों, नीज, खेतों में मशीनों से कामकाज किए जाने के फायदे से भी किसानों को वाकिफ कराया जाएगा। भोपाल से अभिनव गोयल की रिपोर्ट के साथ खबरनामे के लिए नीतिका त्यागी।
0: मगरबी बंगाल के वजीरा शुभेंदु अधिकारी आज अपनी काबीना में तौसी करेंगे। وزیروں کی اس کونسل میں 35 نئے وزیر شامل کیے جائیں گے۔ حلف برداری کی تقریب لوک بھون میں دن کے 11 بجے منعقد ہوگی۔ شبھیندو ادھیکاری نے بنیادی طور پر 5 کابینہ وزیروں کے ساتھ 9 مئی کو حلف لیا تھا۔ اس توسیع کے بعد ریاستی کابینہ کے وزیروں کی تعداد 41 ہو جائے گی، جو 294 رکنی مغربی بنگال اسمبلی کا آئینی اصول کے تحت 15% ہے۔ وزیر دفاع راجناتھ سنگھ اور آسٹریلیا کے نائب وزیر اعظم اور وزیر دفاع رچرڈ مارلس آج نئی دلی میں دوسرے بھارت آسٹریلیا دفاعی وزرائے ڈائیلاگ کی مشترکہ طور پر صدارت کریں گے۔ وزارت دفاع نے بتایا کہ اس ڈائیلاگ کے دوران بات چیت میں دفاع اور سیکیورٹی سے متعلق تعاون کو مستحکم بنانے، فوجی انٹر آپریبلٹی اور مشترکہ ترقی اور موقعوں کی مشترکہ پیداوار سمیت صنعتی اشتراک پر خاص توجہ دی جائے گی۔ توقع ہے کہ اس میٹنگ سے دو طرفہ دفاعی تعلقات مزید مستحکم ہوں گے، اسٹریٹجک اعتماد اور باہمی تعاون میں اضافہ ہوگا، بھارت بحر الکاہل خطے میں استحکام اور سیکیورٹی کو فروغ حاصل ہوگا اور دفاع اور سیکیورٹی معاملات میں اشتراک کے نئے موقعوں کو اجاگر کیا جائے گا۔ یہ خبرنامہ آکاشوانی سے نشر کیا جا رہا ہے۔ وزیراعظم نریندر مودی کی مثالی قیادت میں گزشتہ 12 سال میں بھارت میں نمایاں تبدیلی رونما ہوئی ہے۔ سب کا ساتھ، سب کا وکاس، سب کا وشواس اور سب کا پریاس کا اصول اس تبدیلی کا محرک رہا ہے۔ اس دوران مودی حکومت نے غریبوں، کسانوں، خواتین اور نوجوانوں پر مرکوز متعدد پہلوؤں کا آغاز اور نفاذ کیا ہے۔ آکاشوانی نیوز گزشتہ 12 سال میں کلیدی شعبوں میں کیے گئے حکومت کے اقدامات پر ایک خصوصی سیریز پیش کر رہا ہے۔ آج ہم کسانوں کی فلاح و بہبود کے لیے کیے گئے اقدامات پر توجہ مرکوز کر رہے ہیں۔
1: نریندر مودی حکومت نے گزشتہ 12 سال میں کسانوں کی بہبود اور ان کی آمدنی میں اضافہ کرنے کے لیے متعدد پہل قدمیوں کا آغاز کیا ہے۔ ان اقدامات میں سب سے نمایاں پی ایم کسان اسکیم کا آغاز رہا ہے، جو ملک میں فلاح و بہبود سے متعلق سب سے بڑی پہلوں میں سے ایک ہے۔ آکاشوانی نیوز سے بات کرتے ہوئے ایودھیا کے کسان دنیش کمار جیسوال نے کہا کہ کسان سمان ندھی یوجنا کسانوں کے لیے بے حد سود مند ہے۔
3: پردھان منتری نریندر مودی دوارا چلائی جا رہی کسان سمان ندھی یوجنا کا مجھے بھرپور لابھ مل رہا ہے۔ اس سے مجھے کافی سہایتا ملتی ہے۔ ہم سمے پر اپنے کھاد اور بیج کی خریداری کر لیتے ہیں۔
1: فصل بیمہ یوجنا سے تقریباً 23 کروڑ کسانوں 1,92,000 کروڑ روپے مالیت کے بیمہ دعووں سے مستفید ہوئے ہیں۔ پردھان منتری کسان مان دھن یوجنا کے چھوٹے اور حاشر برادر کسانوں کو 3,000 روپے کی یقینی ماہانہ پینشن مل رہی ہے۔ آکاشوانی نیوز سے بات کرتے ہوئے اتر پردیش کے ایک رہائشی نے کہا کہ مذکورہ اسکیم سے کسانوں کو روزگار میں مدد ملے گی۔
4: کسان مان دھن یوجنا چل رہی ہے، بہت ہی لابھدایک ہے۔ پردھان منتری کی تو جتنی بھی یوجنائیں رہی ہیں وہ ساری بڑی مہتوپورن رہی ہیں، کسان کے ہت میں رہی ہیں، اور یہ بڑھاپے میں جو 3,000 روپے کی اس کے ملیں گے، یہ جو بہت ہی بڑھیا ٹائم کی جو ایج کے حساب سے۔
1: کم سے کم امدادی قیمت ایم ایس پی کسانوں کے لیے لائف لائن بن گئی ہے، کیونکہ حکومت نے ایم ایس پی کو پیداوار سے متعلق اخراجات کا 1.5 گنا کر دیا ہے۔ آکاشوانی نیوز سے دیپیندر کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں کونین حیدر۔
0: مشہور و معروف گلوکارہ سمن کلیان پور کا کل ممبئی میں ان کی رہائش گاہ پر انتقال ہو گیا۔ وہ 89 برس کی تھیں۔ انہیں 1950 سے 1970 کی دہائی کے درمیان، جسے فلم موسیقی کا سنہرا دور کہا جاتا ہے، ہندی، مراٹھی اور بہت سی دیگر بھارتی زبانوں میں ان کی گلوکاری کے سبب جانا جاتا ہے۔ سمن کلیان پور کے بارے میں کچھ تفصیل۔
2: سمن کلیان پور 28 جنوری 1937 کو بنگلہ دیش کی راجدھانی ڈھاکہ میں پیدا ہوئی تھیں۔ انہوں نے ہندی فلموں میں پہلی بار 1950 کی دہائی کے وسط میں گانا گایا تھا۔ ان کی آواز لتا منگیشکر کی آواز سے کافی ملتی جلتی تھی۔ انہوں نے اپنی بے حد خوبصورت آواز میں دل کو چھو لینے کے انداز میں تاریخ ساز موسیقاروں، گلوکاروں، خاص طور پر محمد رفیع کے ساتھ سینکڑوں گانے گائے۔ ان کے مقبول ترین گانوں میں سے کچھ گانے یہ ہیں۔